यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। चार मईमा अनुष्ठित हुने विधानसभा चुनावको मतगणना परिप्रेक्ष्यमा जिल्ला प्रशासनहरूले प्रस्तुति सम्पूर्ण गरेको छ। मतगणनाको निम्ति 35 जिल्लाको मुख्य कार्यालयमा सर्वमोट 40 केन्द्र स्थापन गरिएको छ। मतगणना प्रक्रिया निरीक्षण गर्नको निम्ति 126 मतगणना पर्यवेक्षक नियोग गरिएको छ र यो प्रक्रियामा 5,981 मतगणना बिसाएर 2,347 माइक्रो अब्जर्भरको सहयोगिता अघि बढाउनेछन्। प्रत्येक समष्टिको मतदानको संख्यामाथि आधार मानि 15-20 राउण्डमा मतगणना गरिनेछ। विधानसभा चुनावको मतगणना र नतिजा घोषणा प्रति लक्ष्य राखी सतर्कतामूलक व्यवस्थाको रूपमा ठाउँ ठाउँमा जिल्ला प्रशासनले कतिपय निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासनले अनुमति बिना शोभायात्रा गर्नु, बममा पड्काउनु र माइक बजाउनमा सामयिक रूपमा निषेधाज्ञा जारी गरेको छ। त्यसरी नै मतग्रहण केन्द्रदेखि 100 मिटर व्यासार्धभित्र 5 वा त्यस अधिक मानिसहरूको समावेश हुनु, आतिशबाजी गर्नु, अस्त्रशस्त्र लानु, शोभायात्रा गर्नु, लाउड स्पिकर व्यवहार गर्ने क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ। मतग्रहणको प्राक्मुहूर्तमा सड़क दुर्घटना रोधको पदक्षेपको रूपमा दरङ जिल्लामा आबकारी र प्रहरी विभागले सुरापान गर्ने चालकको विरूद्ध अभियान जारी राखेका छन्। दलगाउँ थानाका जानवाहन प्रहरीले गत रात्री वर्षालाई पनि खपेर अभियान चलाएका छन्। कार्बी आङलाङ चुनाव जिल्लाको 3 विधानसभा समष्टिको मतगणना उद्देश्य डिपु सरकारी महाविद्यालयमा स्थापन गरिएको नियन्त्रण कक्षदेखि 100 मिटर परिधि क्षेत्रमा यानवाहन यातायातको क्षेत्रमा बाधा आरोप गरिएको छ। जिल्लाका चुनावी रिटर्निङ विषयले एक जाननी मार्फत यो घोषणा गर्नुभएको छ। चुनाव आयोगको निर्देशअनुसार

प्रदेश र छत्तीसगढ़ गृह पालिका भुक्त र गृह गणना शुरू भएको छ। यो राज्य र केन्द्रीय शासित अञ्चलहरूमा सगणना 15 दिनको समयसीमा सम्पन्न भएपछि गृह गणना शुरू हुनेछ। गृह मन्त्रालयले प्रकाश गरे अनुसार 30 मेसम्म यो प्रक्रिया चल्नेछ र यो समयमा प्रशिक्षित गणनाकारीहरूले घर घर गई तथ्य संग्रह गर्नेछन्। यता लोकपियल 2027 को अधीनमा दिल्ली पौर निगमको एलेक्सा राजस्थान महाराष्ट्र मेघालय र झारखण्डमा सगणनाको प्रक्रिया शुरू हुनेछ। यी राज्यहरूमा आउँदो 15 मेसम्म सगणना अनलाइन सुविधा रहनेछ र यसपछि 16 मईदेखि 14 जुनसम्म गृह तालिका भुक्त तथा गृह गणना प्रक्रिया शुरू हुनेछ। बिहारमा आज सगणनाको अन्त पर्नेछ। असममा आउँदो 2 अगस्तदेखि 2टा चरणमा लोकपियल आरम्भ हुनेछ। 17 अगस्तदेखि गणनाकारी विषयहरूले घर घर गएर जनगणना गर्नेछन्। यो प्रक्रिया 15 सितम्बरसम्म चल्नेछ। यो प्रक्रियामा 85,000 गणनाकारी विषय नियोग गरिएको छ। असम विधानसभा चुनावको मतगणना परिप्रेक्ष्यमा पर्सि आकाशवाणी गुवाहाटी समाचार विभागले बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म जनमत 2026 शीर्षक एक दिनव्यापी कार्यक्रममा प्रसारण गर्नेछ। आकाशवाणीको 90 वर्ष सम्पूर्ण भएको उपलक्ष्यमा देशव्यापी ग्रहण गरेको विभिन्न कार्यक्रमको अंशको रूपमा आकाशवाणी गुवाहाटी केन्द्रले पनि विभिन्न कार्यक्रमको आयोजन गरिएको छ। समग्र विश्वका साथै हिजो उत्तर लक्ष्मीपुरमा पनि आयोजन गरिएको आन्तरिक श्रमिक दिवसमा समाजकर्मी पूर्णकान्त देउरीलाई श्रमिक दर्दी पुरस्कार प्रदान गरिएको छ। आइपीएल क्रिकेट प्रतियोगितामा जयपुर सवाई मानसिंह स्टेडियममा गत रात्री अनुष्ठित खेलमा दिल्ली क्यापिटल्सलाई राजस्थान रोयल्सलाई 7 विकेटले परास्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एफको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम बेन्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21:30 भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। साहित्यिक कार्यक्रम, आज साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित एक लघु कथा स्वर्गीय लीलबहादुर छेत्रीबाट।
1: यहाँ पाठ गरिने लघु कथाहरू लोकोक्ति, लोक आह्वान, वैज्ञानिक चेतना र प्राचीन इतिहासमा आधारित छन्। पहिलो कथाको शीर्षक छ द्रुतगामी रेल इन्जिन। एकजना वैज्ञानिकले विभिन्न थरीका नयाँ नयाँ आयाम थपेर नयाँ नयाँ रेलको इन्जिन आविष्कार गर्ने गर्थे। कोही स्वचालित रेल इन्जिन जो विद्युतको बटन दबाउने साथै आफै चल्थ्यो, आफै ठिक समयमा ठिक ठाउँमा उभिन्थ्यो। कोही इन्जिन बाटामा कुनै अवरोध देखा परे आफै रोकिन्थ्यो। कोही इन्जिन कुनै सम्भावित दुर्घटनाको सङ्केत डब्बाका यात्रीलाई अग्रिम दिन सक्षम थियो। त्यस्तै त्यस्तै ती वैज्ञानिकले हालै अत्यधिक रफ्तार क्षमता बढाएर यस्तो द्रुतगामी रेल इन्जिनको आविष्कार गरे जो कैयौँ डब्बाहरू लिएर घन्टाको 500 किलोमिटर दगाउन सक्षम थियो। एउटा रेलको इन्जिन आफ्ना डब्बाहरूसहित घन्टाको 500 किलोमिटर रफ्तारमा दौड्छ भन्ने कुराले सबै चकित थिए। उपरोक्त रेल इन्जिनको विमोचन समारोह तोकियो। 10 सजी सजाउ डब्बाहरूसहित नयाँ रेल इन्जिन एउटा स्टेसनमा अडिएको छ, जहाँबाट कतै नअडी 500 किलोमिटर टाढाको अर्को स्टेसनमा ठिक 1 घन्टा

भित्र आइपुग्छ। विमोचनको कार्यक्रम हुनाले रेल मन्त्री, रेलका महाप्रबन्धक, उच्च रेल पदाधिकारी, केही वरिष्ठ पत्रकार र अन्य यात्रीहरू रेलका विभिन्न डब्बामा खचाखच छन्। इन्जिन चालकको आसनमा वैज्ञानिक स्वयं बसेको छन्। गार्डको ठाउँमा मन्त्री हरियो झन्डा लिएर तत्पर छन्। समय मिलाएर गार्डको ठाउँ लिएका मन्त्रीले हरियो झन्डा देखाएर इन्जिनको लोकार्पण गर्छन्। वैज्ञानिकले इन्जिन चालु गर्छन्। केही समयमै इन्जिनले द्रुत गति लिन्छ र तोकिएको स्टेसनमा रेल आएर अडिन्छ। वैज्ञानिकले घडी हेर्छन्। ठिक एक घन्टा समयमा इन्जिनले 500 किलोमिटरको दूरत्व छिचलेको छ। उनी आफ्ना सफलतामा गर्वले ढक्क फुल्छन् र इन्जिनबाट तल ओर्लछन्। यसो पछि फर्केर हेर्छन्। ओहो, के भयो यस्तो? इन्जिनसित जोडिएको कुनै डब्बाहरू छैनन् र टक्रक्क इन्जिन मात्र गन्तव्य स्थानमा आएर अडिएको छ। डब्बाहरू पछि कहाँ छुटे उनलाई थाहै भएन। प्लेटफर्ममा उभिएका रमितीहरूले द्रुतगामी इन्जिनसित अरू डब्बा थिएनन् त्यसको केही हेक्का राखेका थिएनन्। इन्जिन ठिक समयमा आइपुगेकोले उनीहरू वैज्ञानिकको सफलतामा थपडी बजाउन थाले। यत्तिकैमा टाढाबाट आउँदै गरेको अर्को रेलगाडीको चर्को सिटी सुनिन्छ। छेउमा उभिएका रेल स्टेसन मास्टर दर्शकलाई सम्बोधन गर्दै भन्छन्, पर्खनुहोस्, अहिले सबै थपडी र जय जयकार खर्च नगर्नुहोस्। सुपरफास्ट इन्जिनले छोडेर आएका डब्बाहरू हाम्रो पुरानो रेल इन्जिनले बटुलेर ल्याउँदैछ। तिनै डब्बामा हाम्रा रेल मन्त्री, अन्य उच्च पदाधिकारी पनि छन्। अलिकति थपडी र जय जयकार तिनको निम्ति पनि बचाएर राख्नुहोस्। दोस्रो कथा छ बहुमत फटाइ र बठ्याइको। एउटा गाउँमा चारजना उस्तै उस्ता फटा थिए। गाउँका सोझा सिधा मानिसले ठक ठक छलछाम गरेर लुटपिट गर्नु र खानु नै यिनको पेसा थियो। एक दिन गाउँका एकजना कृषकले बजारबाट एउटा मोटो घाटो पोसिलो खसी किनेर घिसाउँदै लिएर आए। त्यस्तो पोसिलो खसी देखेर ती फटाहरूको मुखबाट ऱ्याल चुहुन थाल्यो। कुनै युक्तिले यो खसी फुत्काउनुपर्छ भन्दै सोचे। आपसमा सल्लाह मिल्यो। खसी लिएर आउने व्यक्ति अलि परै थिए। यी चार फटा झन्डै एक एक फर्लाङको फरक पारी एकअर्काले नदेख्ने गरी बाटामा उभिए। खसी घिस्याउने व्यक्ति जब पहिलो फटाको छेउ आइपुगे, फटाले, होइन, यो कुकुरलाई किन यसरी घिस्याएको दाइ? कुकुरलाई पनि दाम्लाले बाँधेर घिस्याउँछन् कहीँ? तपाईँको पछि पछि आइहाल्छ नि आफै, भने। तिमी आँखा देख्दैनौ कि कसो हो? खसीलाई कुकुर भन्छौ? भर्खर 1000 हालेर बजारबाट खसी किनेर ल्याउँदैछौ, कुकुर पो भन्छ? खसीवाल भन्छन्। होइन, मोटो घाटो हुँदैमा कुकुर खसी हुन्छ र आँखामा कुपत त तपाईँको पो परे जस्तो छ है दाई, कुकुरलाई खसी भन्नुहुन्छ? तिम्रो लागि कुकुर नै होला, मैले त खसी किनेर ल्याएको, भनेर खसीवाल अघि बढे। केही पर पुगेपछि अर्को फटासँग जम्का भेट हुन्छ। ओहो, कहाँ फेला पारेर ल्याउनु भयो दाई यो मोटो न मोटो कुकुर? किन टोक्छ भनेर डोरीले बाँधेको? कुकुर भने खासा सिकारी कुकुर रहेछ है, भने फटाले। खसीवाल दाई झस्के, यो पनि कुकुर पो भन्छ? के फटा कुरा गर्छौ तिमीहरू? खसी देखेदेखि कुकुर भन्छौ मलाई उल्लीबिल्ली पार्न, भनेर ऊ अघि बढ्छन्। अब तेस्रो फटाको पालो आयो। उसले खसीवाल कृषकलाई देख्ने बित्तिकै भन्यो, ए, यो कुकुरले झम्टेर त टोक्दैन, अलि उतै छेकेर लानुहोस् है दाई, कुकुरले टोक्यो भने त मर्नु पो हुन्छ त, बाँध्न पनि हतेउरीले बाँधेको रहेछ, कुकुरलाई त फलामको सिक्रीले पो बाँध्नुपर्छ त। अब भने खसीवाल दाई पुरै सशङ्कित भए। के भन्छन् यिनीहरू? एकजना होइन, दुईजना होइन, तिन तिनजनाले कुकुर भनिसके। कतै व्यापारीले मेरो आँखामा छारो हालेर कुकुर त थमाइदिएन खसी भनेर? उनले खसीलाई राम्ररी हेरे, खसी नै देखे। चुपै लागेर मन मारी मारी अघि बढे। चौथो फटाको फेला परे। चौथो फटाले भन्यो, ओहो, क्या गजबको कुकुर रहेछ गाँठे, एलसेसियन डग जस्तो। यो कुकुर त जासुसी गर्नमा काम लाग्छ, शिकारमा पनि खुब चनाखा हुन्छन् यस्ता कुकुर, कहाँ फेला पारे हो भाइ यस्तो राम्रो कुकुर? फटाले जब यति भने थियो, खसीवालले खसीको घिच्रोबाट दाम्लो छोडाए र खसीलाई त्यहीँ छोडी दाम्लो लिएर घरतिर लागे। लौ मर त साँडे, चार चारजनाले कुकुर भनेपछि कुकुरै रहेछस् त, बहुमत पनि झुटो हुन्छ कहीँ? सरकारै यस्तै फटाएर बट्याएको बहुमतले चलेको छ, भन्दै अन्तमा फटाहरू जुटेर खसी समाते। यो हो बहुमतको चमत्कार, चार स्वर एक भए खसी पनि कुकुर हुन्छ र स्वादले

चपाइन्छ भन्दै भोज खाने तर्खरमा उनीहरू लागे। अर्को कथा हो विजय। ईसापूर्व झन्डै 2 शताब्दी अघिको कुरा हो, जब ग्रिसका राजा अलेक्जेन्डर विश्वविजयको डङ्का बजाउँदै सिन्धु तरेर भारत पसे र भारतका केही रजौटाहरूमाथि विजय प्राप्त गरे। युद्धको लामो धपेडीले गर्दा उनका सेनासहित उनी पनि थकित भइसकेका थिए। त्यसैले केही दिन विश्राम लिने विचारले उनले सिन्धु नदीकै शाखा विस्तता नदीको किनारमा एउटा गाउँको छेउ खुला मैदानमा पाल टाँगेर शिविर बसाए। गाउँका मानिसबाट उनलाई ज्ञात भयो कि त्यस अञ्चलमा एकजना सिद्ध पुरुष छन् जसलाई इच्छा शक्तिको सिद्धि प्राप्त छ। उनलाई जे चितायो त्यही प्राप्त हुनसक्छ, तर उनलाई कुनै कुराको लोभ छैन। उनी अन्न पनि ग्रहण गर्दैनन्, केवल जलवायु र सूर्यको ताप पाएरै जीवन धान्न सक्षम छन्। उपरोक्त कुरा सुनेर अलेक्जेन्डरलाई ती साधु पुरुषसित भेट गर्ने इच्छा भयो र आफ्नो पहरियाको एक दफालाई ती साधु पुरुषको खोजी गर्न पठाए। गाउँलेहरूको सहयोगले ती व्यक्तिलाई उनीहरूले वितस्ता नदीकै तीरमा अलि टाढा फेला पारे। मध्याह्नको समय थियो। ती सिद्ध पुरुष विस्तता नदीको तीरमा आफ्नो शरीरको छातीदेखि मुनिको भाग नदीको पानीमा डुबाएर छातीदेखि माथिको अङ्ग सोझै सूर्यको किरणतिर फर्काएर घाम तापिरहेका थिए। उनको चालादेखि पहरियाहरू दङ्ग परे। एकजना पहरियाले भन्यो, हाम्रा सम्राट अलेक्जेन्डरले तिमीलाई भेट्न चाहना गर्नुभएकोले हामीलाई लिएर आउने हुकुम बक्सेको छ, तिमी हिँड हामीसित। साधुले पहरियाहरूलाई मुन्टु उठाएर एक दृष्टि यसो हेरे अनि फेरि आँखा चिम्ले। बिस्तारै भने, तिम्रो राजालाई गएर भन, तिम्रो शिविरदेखि यो ठाउँ जति टाढा छ त्यति नै टाढा यो मेरो ठाउँमा तिम्रो शिविर पनि छ, दूरत्व एउटै हो। पहरियाहरू कुरा नबुझेर अलमल्ल परे। भने, के भन्न खोजेको हो तिमीले? हामीले तिम्रा कुरा बुझेनौ। साधुले भने, तिम्रा सम्राटले बुझ्नेछन् मेरा कुरा, मैले जे भने गएर त्यही भन, जाऊ। पहरियाहरू फर्केर अनि अलेक्जेन्डरलाई निवेदन गरे, सरकार त्यो साधु त अचम्मको कुरा गर्छ, हामीले बुझ्नै सकेनौँ त्यसका कुरा। के भन्छन् ती सिद्ध पुरुष? अलेक्जेन्डरले सोधे। तिम्रो शिविरदेखि यो म बसेको ठाउँ जति टाढा छ त्यति नै टाढा यो मेरो ठाउँबाट तिम्रो शिविर पनि छ, यही कुरो सम्राटलाई जाहेर गर भनेको छ प्रभु। साधुको उत्तरले अलेक्जेन्डर चकित भए र उनको भनाइ बुझेर साधुलाई भेट्न आफै गए। अलेक्जेन्डर छातीदेखि माथि आफ्नो शरीरमा सूर्यको ताप सेकिरहेका साधुको अगाडि उभिन पुगे, जसले गर्दा उनको छायाले सूर्यको ताप छेलियो। अलेक्जेन्डरले सिद्ध पुरुषसित हेरेर भने, म तिमीदेखि प्रसन्न छु, माग, के माग्दछौ तिमी मसित? साथका उनका पहरियाहरूले विचारे, अब यसले भारतमा हामीले जितेका सबै भूमिहरू फिर्ता माग्न बेर छैन। सिद्ध पुरुषले सम्राटतिर एक दृष्टि हेरेर बिस्तारै भने, अहिलेलाई तपाईँ एक पाइलो दाहिने अथवा देब्रे सरेर उभिनुहोस्, जसमा तपाईँको शरीरले छेलेको सूर्यको किरण म पाउन सकु, त्यति भए पुग्छ। साधुको उत्तरले अलेक्जेन्डर तथा उनका सारा सैनिक दङ परे। मनमनै सम्राटले विचारे, मैले वर्षौँ लाएर हजारौँ सेनाको बलि चलाएर भारतका केही भूभागमाथि विजय प्राप्त गरेँ, तर यी साधुले त एउटै वाक्यले मेरो आत्मा जितेर मेरो विजय ध्वनि समाप्त पारिदिए। यिनलाई म के दिन सक्छु जोसी जो संसारको अमूल्य सम्पदा आफूभित्रै समेटिएको छ? धन्य हो भारत जहाँ यस्ता सिद्ध पुरुष जन्मन्छन्। सम्राटले भारतमा आफूले जितेका सबै राज्यहरू फर्काइदिने मनमनै अठोट गर्छ। अर्को लोककथा छ, पशुभन्दा मानिस बैगुनी। एकजना घोडा सवार यात्री थकित अवस्थामा एउटा उखुबारीको छेउमा आइपुग्यो। ठुलो उखुबारीदेखि एउटा उखुको लाख्रो उखेलेर चुस्तै एकछिन थकाइ मेटाउने विचारले ऊ त्यहाँ बस्यो। छेउमै उखु पेल्ने कोल पनि थियो। उसले घोडा त्यही कोलको खाँबोमा बाँध्यो र उखुका पत्ताहरू खान दियो। त्यसै बेला उखुबारीका मालिक र उसका जहानहरू आइपुगे। आफ्नो कोलमा घोडा बाँधेको देखि सबैले थप्पडी बजाउँदै, लौ हाम्रो कोलले घोडा पायो, घोडा पायो भन्न थाले। यात्रीले भन्यो, घोडा मेरो हो, एकछिन थकाइ मार्न मैले त्यहाँ बाँधेको। त्यसो भनेर कहाँ हुन्छ, तिमी को हो हामी चिन्दैनौ। हाम्रा कोलमा घोडा बाँधिएको छ जब त्यो हाम्रै कोलले पाएको घोडा हुन्छ।

0: मानिस बोलेको सुनेर छेउछाउका अरू दुई चारजना मानिस भेला भए। घोडावालले ती मानिसलाई न्याय गरिदिने र आफ्नो घोडा उसलाई लान दिने बिन्ती गर्यो। ती मानिसले पनि कोलवाला मालिककै पक्ष लिएर बोले भने, हामीले आफ्नो कोलमा बाँधिएको देखिरहेका छौँ, जब त्यो तिम्रो हो भनेर कसरी भन्नु? घोडा कोलले नै पाएको ठहरिन्छ, कोलले पनि घोडा पाउँछ कहीँ? कति बैगुनी कुरा गर्नुहुन्छ तपाईँहरू, घोडावालले प्रतिवाद गर्यो। ब्याउँछ ब्याउँछ, ब्याएर त कोलमै बाँधिएको छ भने अरू भलादमीले पनि। त्यहाँ एउटा स्याल पनि कताबाट आएर सबै कुरा सुनिरहेको थियो। घोडावालले स्यालतिर हेरेर भन्यो, मानिस बैगुनी भए पनि पशु बैगुनी हुँदैन। लौ जम्मुवान, तिमीले नै मेरो विचार गरिदेऊ, यो घोडा मेरो हो वा कोलले पाएको? जम्मुवान निकै गम्भीर बन्यो र केही छिनपछि भन्यो, अघि आउँदा बाटामा पर्ने अँधेरी खोलामा आगो लागेछ। खोलाका माछा जति डढेर जम्मै भुस भएका, तिनै डढेका माछा खाएकोले पेट डम्म ढाडिएको छ, बोल्न पनि पो सकेको छैन। म त खोलामा पनि कहीँ डढेर लाग्छ, पानीमा आगो लाग्छ कहीँ? कस्ता कुरा हुन् यी जम्मुवानका, कोल मालिकले भन्यो। होइन, कोलले घोडा ब्याउन सक्छ भने खोलामा आगो किन लाग्न सक्दैन? खोलामा आगो लाग्न सक्दैन भने उखु पेल्ने कोलले पनि घोडा पाएको देखेका छौ आजसम्म कसैले? सबैको बोली बन्द भयो। जम्मुवानले घोडावाललाई भन्यो, तिमी घोडा फोएर छिट्टै हिँडिहाल। घोडावाल जम्मुवानको गुण गाउँदै अघि बढ्यो।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्य कार्यक्रम अन्तर्गत पूर्व प्रसारित एक लघुकथा स्वर्गीय लीलबहादुर छेत्रीबाट। साहित्य कार्यक्रमकै अन्तर्गतमा सिकार्नुहोस् केही सरचित कविताहरू नव सापकोटाबाट।
2: नमस्कार, मेरो पहिलो कविता हाम्रो बाढ प्रकोपमाथि छ। कविताको शीर्षक हो हाम्रो कविता। मलाई एउटा हलो देऊ, एउटा कविता लेख्छु। देऊ छिनो र मार्तोल एकजोर, म कविता कुद्छु। ऊ त्यो बग्दै गरेको केराका थामको भेल समाति राखलौ एकछिन, म कविता रच्छु हाम्रो बाढ संस्कृतिको। तिमी बाँसुरी बजाऊ, म कविता रच्छु। तिमी नाचिदेऊ लौ एक फन्को त्यस बग्दै गरेको भेलमाथि, म एउटा कविता लेख्छु हाम्रो बाढ मनोरञ्जनको। मेरो दोस्रो कविता युक्लिप्टस आउने पिँढीलाई आशीर्वाद। रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू, गढेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू, रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, नाङ्गिँदैछन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू जस्तो, यो कस्तो पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ यसका छायामा हुर्केका यौवनहरू, पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ यसका छायामा हुर्केका यौवनहरू, छैन र यसमा अर्को गुण सदा हरियो रहने यसका पातहरू, भन्न मन लाग्छ यसैले युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू, युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू नचढुन् यसका हाँगा हाँगामा, बरु झ्याङ्गी हुन् यसका सदा हरित पात पातमा। मेरो तेस्रो कविता शीर्षक छ मन पर्छ। लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ। लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ, मेरी चेलीलाई पर्दैन, उनलाई त कारखानामा बनिएको प्लास्टिकको फुल मनपर्छ। कान्ता पाँडे नेपाली इतिहासको बेजोड नारी व्यक्तित्व मलाई खुबै मनपर्छ, मेरी चेलीलाई पर्दैन, उनलाई त फिल्मस्थानका ग्लेमर चरित्रले लोभ्याउँछ। नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ। नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ। टिस्टालाई पुष्ट बनाएर एउटा विशाल नदी बगाउने औधी धोको छ, तर मेरी दिदी र बहिनीलाई त्यो मन पर्दैन, उनलाई त आँखा चिम्लेर ब्रह्मपुत्र र गङ्गामा हाम फाल्न मनपर्छ, सिन्धु र कावेरीमा मिसिन मनपर्छ। मेरो चौथो कविताको शीर्षक छ

0: जिन्दगी भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ, सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ, सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ। जिन्दगीको यात्रा यो कहिले कहाँ कतातिर मोडिन्छ, यात्रा यस जिन्दगीको कहिले कसरी कहाँ टुङ्गिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ। कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने, कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने, होला सोझो सरल रेखामा बाँचिदिने मन धेरैको। वृत्ताकारमा गोलिएको जिन्दगी कसैको आफैभित्र गुडुलिन्छ, घटना प्रवाहमा कतै कोही भने अन्तरिक्षमा हुर्रिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ। सुन्दरताको महारिपु पनि हुन सक्छ जिन्दगी कतिको, सुन्दरताको महारिपु महिषासुर पनि बन्न सक्छ जिन्दगी कतिको, राम्रो रहर लाग्दो बगैँचा पनि बन्न सक्छ जिन्दगी कसैको, न्याउली रुने उराठे डाँडो पनि बन्न सक्छ जिन्दगी कतिको, कोइलीको मधुर सङ्गीत पनि बन्न सक्छ जिन्दगी कसैको। यसैले बाँचौँ हामी आफ्नै शैलीमा, नवरसले भरिएको विचित्र स्वाद जिन्दगी, सप्तरङ्गे इन्द्रिणीले सिँगारेको सुन्दर जिन्दगी, पाँच तत्त्वले कुँदिएको यथार्थ जिन्दगी, तीन शक्तिको वरद सशक्त जिन्दगी, एक सत्यको साँचो दिव्य जिन्दगी, बाँचौँ यस सुन्दर विश्वमा एक सुन्दर जिन्दगी। अब म केही मुक्तकहरू यहाँ पाठ गर्नेछु। म मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि, मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि, म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई, म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई। गुरु एउटा ठुलो विश्वासको अडेस हो, गुरु एउटा ठुलो विश्वासको अडेस हो मानसिकताको स्थापत्यमा, कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ, कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ। प्रतिबिम्ब दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ, दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ, सुख र आनन्दको रमाइलो आभासले मुखमा मुस्कान छरिन्छ।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम अन्तर्गत पूर्व प्रसारित सरचित कविता पाठ नव सबकटाबाट। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गर्दैछौँ उषा आलेको स्वरमा यो गीत सुनाएर।

उषा आलेले गाएकै सिकितका साथै आजको गीतको कार्यक्रम यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महाभाव शाखाबाट बोलिरहेको छौं। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम सकिन्छ। भोलि अपरान्ह 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।